اندھارا بستا کے کیڑے بستا کماویں پھر بستا مائیں پچاونیا مکتے سے وے مکتا ہووے ہومے ممتا سب دے کھووے اندھن ہر جیو سچا سیوی پورے پاک گر پاونیا آپے بخشے میل ملائے پورے گرتے نام ند پائے سچے نام صدا من سچا سچ سیوے دکھ گواونیا صدا حضور دور نہ جانو گر سبدی ہر انکر پچھانو نانک نام ملے وڈیائی پورے گرتے پاونیا ماج محلہ تیجا ایسے ساچے سو آگے ساچے من سچا سچے سبد راچے سچا سیویں سچ کماویں سچو سچ کماونیا ہوں واری جیو واری سچا نام من وساونیا سچے سیویں سچ سماویں سچے کے گن گاونیا رہاؤ پنڈت پڑے ساد نہ پاویں دوجے پائے مایا من پرماویں مایا موہ سب سد گوائی کر اوگن پچھو تاونیا ستگر ملے تاں تت پائے ہر کا نام من وسائے سبد مرے من مارے اپنا مکتی کا در پاونیا کلوک کاٹے کرود نوارے گر کا سبد رکھے اردھارے سچ رتے سدا بیراگی ہومے مار ملاونیا انتر رتن ملے ملایا ترود منسا ترود مایا پڑ پڑ پنڈت مونی تھکے چوتھے پد کی سار نہ پاونیا آپے رنگے رنگ چڑھائے سے جن راتے گر سبد رنگائے ہر رنگ چڑھیا ات اپارا ہر رس رس گن گاونیا گرمکھ رد سدھ سچ سنجم سوئی گرمکھ گیان نام مکت ہوئی گرمکھ کار سچ کماویں سچے سچ کماونیا گرمکھ تھاپے تھاپ اتھاپے گرمکھ جات پت سب آپے نانک گرمکھ نام تے آئے نامے نام سماونیا ماج محلہ تیجا اتپت پرلو سب دے ہووے سب دے ہی پھر اوپت ہووے گرمکھ ورتے سب آپے سچا گرمکھ اپائے سماونیا ہوں واری جیو واری گر پورا من وساونیا گرتے سانت پگت کرے دن راتی گن کہے گنی سماونیا رہاؤ گرمکھ ترتی گرمکھ پانی گرمکھ پاون بسنتر کھیلے وڈانی سو نگورا جو مرمر جمے نگورے آون جاونیا تن ترتے ایک کھیل رچایا تایا سریر وچ سب کچھ پایا سبد پید کوئی محل پائے محلے محل بلاونیا سچا ساؤ سچے بن جارے سچ ونن جے گر ہیت اپارے سچ ویہا جے سچ کماویں سچو سچ کماونیا بن راسی کو وت کیوں پائے منمک پولے لوک سوائے بن راسی سب خالی چلے خالی جائے دکھ پاونیا ایک سچ ونن جے گر سبد پیارے آپ کریں سگلے کل تارے آئے سے پروان ہوئے مل پریتم سکھ پاونیا انتر وست موڑا باہر پالے منمک اندے پھریں بے تالے جتھے وت ہووے تتھوں کوئی نہ پاوے منمک پرم کلاونیا آپے دیوے سبد بلائے محلی محل سہج سکھ پائے نانک نام ملے وڈیائی آپے سن سن پیاونیا ماج محلہ تیجا ستگر ساچی سکھ سنائی ہر چیتو انت ہوئے سکھائی ہر اگم اگوچر اناتھ اجونی ستگر کہ پائے پاونیا ہوں واری جیو واری آپ نوارنیا آپ گوائے تا ہر پائے ہر سیوں سہ سماونیا رہاؤ پورب لکھیا سو کرم کمایا ستگر سیو سدا سکھ پایا بن پاگا گر پائیے ناہی سبدے میل ملاونیا گرمخ الپت رہ سنسارے گر کے تکیے نام ادارے گرمخ جور کرے کیا تسنو آپے کھپ دکھ پاونیا منمخ اندے سد نہ کائی آتم کاتی ہے جگت کسائی نندا کر کر بہ پار اٹھاوے بن مجوری پار پہنچاونیا ایہو جگ واڑی میرا پرب مالی سدا سمالے کو نہیں خالی جے ہی واسنا پائے تے ہی ورتے واسو واس جناونیا
मन मुख रोगी है संसारा, सुखदाता विसरिया अगम अपारा, दुखी नित फिर बिल्ला दे बिन गुर सांत न पावणिया, जिनकी ते सोई बिद जाने आप करे ता हुकुम पछाने, जेहा अंदर पाए तेहा वरते आपे बाहर पावणिया, तिस बाजो सच्चे मैं होर न कोई, जिस लाए लय सो निर्मल होई, नानक नाम वसै कट अंतर जिस देवै सो पावणिया, माज महला तीजा अमृत नाम मन वसाए, हौ मैं मेरा सब दुख दवाए, अमृत बाणी सदा सलाहे अमृत अमृत पावणिया, हौ वारी जियो वारी अमृत बाणी मन वसावणिया, अमृत बाणी मन वसाए अमृत नाम ते आवणिया, रहाओ अमृत बोले सदा मुख वैणी, अमृत वेखे परखे सदा नैनी, अमृत कथा कहे सदा दिन राती अवरा आख सुनावणिया, अमृत रंग रता लिव लाए अमृत गुर प्रसादी पाए, अमृत रसना बोले दिन राती मन तन अमृत पियावणिया, सो किछ करे जो चित न होई किस दा हुकुम मेट न सके कोई, हुक्मे वरते अमृत बाणी हुक्मे अमृत पियावणिया, अजब कम करते हर केरे त्यो मन पूला जांदा फेरे, अमृत बाणी त्यो चित लाए अमृत शब्द बजावणिया, खोटे खरे तुद आप उपाए तुद आपे परखे लोक सवाए, खरे पर खजाने पाए खोटे परम पुलावणिया, क्यों कर वेखा क्यों सलाही गुर प्रसादी शब्द सलाही, तेरे पाने विच अमृत वरसे तू पाने अमृत की आवणिया, अमृत शब्द अमृत हर बाणी सतगुर सेवे हृदय समाणी, नानक अमृत नाम सदा सुखदाता पी अमृत सब कुख ले जावणिया, माज महला तीजा अमृत वरसे सह सुवाए गुरमुख विरला कोई जन पाए, अमृत पी सदा तृप्ता से कर कृपा तृष्णा बुझावणिया, हौ वारी जियो वारी गुरमुख अमृत पियावणिया, रसना रस चाक सदा रहे रंग राती सहजे हर गुण गावणिया, रहाओ गुर प्रसादी सहज को पाए दुबदा मारे इक क्यों लिवलाए, नदर करे ता हर गुण गावे नदरी सच समावणिया, सदना उपर नदर प्रभ तेरी किसे थोड़ी किसे है कणेरी, तुझते बाहर किछ न होवे गुरमुख सोजी पावणिया, गुरमुख तत है बिचारा अमृत परे तेरे पंडारा, बिन सतगुर सेवे कोई न पावे गुर कृपा ते पावणिया, सतगुर सेवे सो जन सो है अमृत नाम अंतर मन मोह, अमृत मन तन बाणी रता अमृत सह सुनावणिया, मन मुख पूला दूजे पाए खुआए नाम ना लेवे मरे बिख खाए, अंदिन सदा विस्ता में वासा बिन सेवा जन्म गवावणिया, अमृत पीवे जिसनो आप पियाए गुर प्रसादी सहज लिव लाए, पूरन पूर रहा सब आपे गुरमत नदरी आवणिया, आपे आप निरंजन सोई जिन फिर जी तिन आपे गोई, नानक नाम समाल सदा तू सहजे सच समावणिया, माज महला तीजा से सच लागे जो तुद पाए सदा सच सेवे सह सुभाए, सच्चे सबद सच्चा सलाही सच्चे मेल मिलावणिया, हों वारी जियो वारी सच सलाणिया सच त्यायन से सच राते सच्चे सच समावणिया, रहाओ जह देखा सच सबनी थाई गुर प्रसादी मन वसाई, तन सच्चा रसना सच राती सच सुन आख वखानणिया, मनसा मार सच समाणी इन मन दीठी सब आवन जानी, सतगुर सेवे सदा मन नहीं चले निज कर वासा पावणिया, गुर के शब्द हृदय दिखाया माया मोह शब्द जलाया, सच्चो सच्चा वेख सलाही गुर शब्दी सच पावणिया, जो सच राते तिन सच्ची लिव लागी हर नाम समाले सेवड पागी, सच्चे शब्द आप मिलाए सत संगत सच गुण गावणिया, लेखा पढ़िए जे लेखे विच होवे ओ अगम अगोचर शब्द शुद्ध होवे, अंदिन सच शब्द सलाही।

جہ دیکھو تہاں تم بسنا، نرپو نام جپو تیرا رسنا، تو میری نوہد تو پندار، رنگ رسا تو من ہے ادھار، تو میری شوبھا تم سنگ رچیا، تو میری اوٹ تو ہے میرا تکیا، من تن انتر تو ہی سے آیا، مرم تمہارا گرتے پایا، سب گرتے جڑیا اک اک ہے، نانک داس ہر ہر ہر سے کہ گوڑی گواریڑی محلہ پنجواں، व्यापक हर्ख सोग विस्थार، व्यापक सुर्ग नरक अवतार، व्यापक तन निरतन पेख शोभा، मूल व्यादि व्यापस लोभा، माया व्यापक बहु प्रकारी، संत जीवे प्रभ ओठ तुम्हारी، रहाओ व्यापक अंग बुद्ध का माता، व्यापक पुत्र कलत्र संग्राता، व्यापक हस्त कोड़े अरबस्ता، व्यापक रूप जोबन।